0: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
1: Hum honge aapke saath hamesha.
2: Don Valley North Hyundai pe ho rahi hai. Zabardast Hyundai Sunday ki ultimate saving sale on May 24th. Inventory par huge bonus offers. Deals itni zabardast ki miss nahi kar sakte. Sunday, May 24th ko apne calendar mein mark kar lo. Don Valley North Hyundai par hamari team baat karti hai. Hindi, Urdu, Punjabi aur Tamil mein. Visit kariye donvalleynorthhyundai.com. Woodbine Ave or Denison Street.
3: Don Valley North Hyundai, doing business your way.
2: A pro member of Wayne's Auto Group.
4: کاویا ہومیو کیئر، کافی علاج جہاں بے اثر ہو جاتے ہیں وہاں سے شروع ہوتا ہے ہومیوپیتھی کا اثر، بچوں سے لے کر بزرگوں تک، نئے سے لے کر کئی پرانی بیماریوں تک، جیسے الرجیز، ایزما، آرتھرائٹس، ہیئر لاس، سکن ڈس آرڈرز، ہیڈ ایکس، مائگرینز، میل یا فیمیل ہیلتھ ایشوز، ڈائجسٹو ڈس آرڈرز یا پائلز، مینٹل ہیلتھ ایشوز، ہارٹ پرابلم، ڈائبٹیز اور فار اینی کائنڈ آف اکیوٹ اور کرونک ڈیزیز ہمارے ہومیوپیتھ سے ملے جن کو 20 سال کا زیادہ تجربہ ہے۔ کاویا ہومیو کیئر، جہاں سے شروع ہوتا ہے ہیلدی لائف کا سفر۔ 10 Cotral Boulevard, Unit 104 in Brampton, 647-760-2779, 647-760-2779.
5: ویلکم بیک فرینڈز، ایک بار پھر سے آپ کا سواگت ہے ساؤتھ ایشین انلمیٹڈ ریڈیو پر، اور ہم پہنچ چکے ہیں کاویا ہومیو کیئر گولڈ میڈلسٹ ہومیوپیتھ میتا اوزا پناک اوزا جی، 10 Cotral Boulevard, یونٹ 104 برامپٹن سے آپ کو سرو کرتے ہیں۔ میجر انٹرسیکشن بنتا ہے نارتھ پارک اور ایئرپورٹ روڈ والا۔ کلینک آپ کے کنوینئنس کے لیے اوپن ہے 6 days a week, منڈے ٹو سیٹرڈے، 10 AM ان دا مارننگ ٹو 6 PM ان دا ایوننگ۔ اور اچھی بات یہ ہے کہ آپ واک ان کر سکتے ہیں، اپوائنٹمنٹ بنا لیں، وہ بھی اچھی بات ہے۔ اگر دور رہتے ہیں تو فون پر کنسلٹیشن کریں، دوائی شپ کر دی جائے گی، آپ کے گھر پہنچ جائے گی۔ اٹس ڈن آل اکراس نارتھ امیرکا۔ نمبر ایک ہی ہے، 647-760-2779, 647-760-2779۔ میتا جی آپ کا
6: سواگت ہے۔ تھینک یو سنی جی، گڈ آفٹر نون ایوری ون، اور سب کو میرا پیار بھرا نمسکار، سچ شری کال، آداب، کیم چھو
5: جی؟ مجھا ماں، گڈ آفٹر نون میتا جی۔ اور میتا جی، اس اسپیشل ہیلتھ سیگمنٹ میں آج کس ٹاپک کو ہم کرنے والے ہیں ڈسکس؟
6: ایلوپیشیا ایریاٹا کے بارے میں آج دیکھیں گے
5: جی۔
6: تو ایلوپیشیا ایریاٹا از این آٹو امیون ڈیزیز، جس میں آپ کی باڈی میں بالڈ پیچز بن جاتے ہیں، وہاں سے اتنے پیچز میں آپ دیکھو گے کہ ہیئر لاس ہو جاتا ہے۔ اب اماؤنٹ آف ہیئر لاس از ڈفرنٹ ان ایوری انڈیویجول، یہ یوزلی اسکالپ میں، بیئرڈ میں، مسٹیچ میں یا ہاتھوں سے، باڈی کے کوئی بھی پارٹ میں یہ ایلوپیشیا ڈیولپ ہو سکتا ہے، اور اتنے پیچز میں بال آپ کے جڑ جاتے ہیں۔ اب یوزلی زیادہ تر ٹائم یہ آپ کے سر میں، بیئرڈ پہ یا مسٹیچ میں پایا جاتا ہے۔ اسٹارٹنگ میں کیا ہوگا، ایک یا دو آپ کو چھوٹے اسپوٹس دکھیں گے بالڈ، اور پھر چھوٹے سے لے کے وہاں بڑے پیچز بننے لگتے ہیں کہ اتنے پورے پیچ میں یہ بال جڑ جاتے ہیں۔ کچھ پیچز میں ہیئر ری گرو بھی کر جاتے ہیں، لیکن سم ٹائمس، آفٹر سم ٹائمس آپ دیکھو گے کہ اسی پیچ میں یہ بال واپس چڑھنے لگے ہیں، یا پھر نئے پیچز بننا اسٹارٹ ہو گئے ہیں۔ اور کچھ ایک پیشنٹس میں یہ بھی دیکھا گیا ہے کہ جو ہیئر ری گرو کرتے ہیں وہ وائٹ کلر کے ہوتے ہیں، اور سم ٹائمس یہ بالڈ پیچز میں ایچنگ ہے، ریڈنیس فیل ہوتی ہے، زیادہ تر ٹائم جب فنگل انفیکشن ہے وہاں پہ، اس کر کے اگر ایلوپیشیا ہوا ہے تو ایسے میں ریڈنیس، ایچی آ جائے گی۔ تو یہاں پہ کیا ہوتا ہے کہ آپ کا امیون سسٹم خود ہی باڈی کے ہیئر فولیکل پہ مسٹیکنلی اٹیک کر دیتا ہے، جس کر کے یہ ہیئر فولیکلز آپ کے ہیں وہ شرنک ہو جاتے ہیں، اور وہاں سے پھر نیا ہیئر گرو کرنا ڈیفیکلٹ ہو جاتا ہے، کیونکہ آلموسٹ یہ بند سے ہو گئے ہیں، تو وہاں پہ بال گرو نہیں کریں گے، جتنے بھی ہے وہ جڑ جائیں گے۔ تو یہاں پہ جس کو فنگل انفیکشن کہتے ہیں، ٹینیا کیپیٹس، اس کر کے یہ ہوتا ہے۔ اور کئی بار آپ نے کوئی کیمیکل ٹریٹمنٹ کروایا ہے بالوں کا، تو اس کر کے بھی یہ ٹریگر ہو جائے گا۔ کوئی بھی مینٹل سٹریس ہے آپ کو، تو دیٹ کین اگین ٹریگر، کوئی النیس رہی، بیماری رہی ہے، آپ کی سرجری ہوئی ہے، تو یہ ساری چیزیں کر کے آٹو امیون کنڈیشن جو ہے وہ ڈیولپ ہو جاتی ہے باڈی میں۔ اور ایک بار یہ ہے، پھر کیا ہوگا کہ تھوڑے ٹائم میں صحیح ہو گیا، بال ری گرو ہو گئے، کچھ ایک سال بعد واپس یہ ایلوپیشیا ہونے لگتا ہے۔ سو جن لوگوں کی امیونٹی لو ہے، جن کو الرجیز وغیرہ، ایسٹھما پرابلم ہے، یا اور آٹو امیون کنڈیشن ہے جیسے کہ لیوپس की प्रॉब्लम है, तो उनको भी स्कॉल्प में आप देखोगे कि ये ल्यूपस के पैचेस आ जाएंगे और उतने पैचेस में स्किन भी आपकी रफ होके बाल झड़ने लगते हैं. डैंड्रफ है, सिबोरिक डर्मेटाइटिस है, उनको भी थिनिंग वगैरह ये एलोपेशिया की प्रॉब्लम समटाइम्स पाई जाती है. तो ऐसे में कोई भी ऑटो इम्यून कंडीशन है, एवरी टाइम जैसे मैं बताती हूँ कि उसमें होम्योपैथिक ट्रीटमेंट बहुत अच्छा रिजल्ट प्रोड्यूस कर सकता है, तो उसी तरह एलोपेशिया एरियाटा के लिए भी वी डू हैव वेरी गुड ट्रीटमेंट. हाँ, जब पूरे स्कल्प से या बॉडी से बाल जड़ गए हैं फिर इट्स अ बिट डिफिकल्ट कि उसको हम नहीं कर सकते. अदरवाइज आमतौर पर ये जो छोटे मोटे पैचेस आ रहे हैं उसमें आप कुछ ही मंथ्स में देखोगे कि आपके बालों की ग्रोथ आने लगी है, एंड कुछ एक टाइम कंटिन्यूअस ट्रीटमेंट लेने से फिर आप सही हो सकते हैं. सो एलोपेशिया एरियाटा की प्रॉब्लम है. जनरलाइज्ड हेयर फॉल, जो कि काफी लोगों को कनाडा में है ये प्रॉब्लम कि बाल जड़ना, या फिर डैंड्रफ की प्रॉब्लम आ रही है, सिबोरिक डर्मेटाइटिस है जिसमें बड़े बड़े फ्लैक्स सिक्री हो रही है आपके बालों में, डैंड्रफ की प्रॉब्लम है, ईचीनेस है, स्कॉल्प का एक्जिमा है, सोरायसिस है, या कोई भी डिजीज कंडीशन के लिए आप काव्या होम्योकेयर से मेरा कांटेक्ट जरूर करें. और इसके अलावा मसाज थेरेपी इज अवेलेबल. सो बॉडी में कहीं पे भी पेन्स हैं सो होम्योपैथिक ट्रीटमेंट एंड मसाज थेरेपी का कॉम्बिनेशन से आपको काफी बेनिफिट मिल सकता है.
5: जी बिल्कुल दोस्तों, काव्या होम्यो केयर गोल्ड मेडलिस्ट होम्योपैथ मीता ओझा पिनाक ओझा जी, 10 कॉट्रेल बुलेवार्ड यूनिट 104 ब्रैम्पटन से सर्व करते हैं. नॉर्थ पार्क एयरपोर्ट रोड वाला इंटरसेक्शन है. Clinic is open 6 days a week, Monday to Saturday, 10 a.m. in the morning to 6 p.m. in the evening. Walk-in करें या appointment बनाएं, अगर पूरी family जा रही है, you want to make a set up an appointment, not a bad idea. या फिर दूर रहते हैं जो senior citizens हैं, और कई बार हमारे कई ऐसे listeners भी होते हैं जिनको driving का issue भी हो सकता है, they are driving all the way from Oshawa, Kitchener, Waterloo, London, Windsor. आप phone पर consultation करें, दवाई शिप कर दी जाएगी. इट्स डन ऑल अक्रॉस यूएस कनाडा. 6477602779 काव्या होम्यो केयर 6477602779. मीता जी बहुत बहुत शुक्रिया.
6: थैंक यू जी.
5: 6477602779 इज द नंबर. एंड ओके, एक प्यारी सी रिक्वेस्ट आई है, बहुत ही मेरा फेवरेट गीत है. ये फिल्म थी संघर्ष, प्रीति जिंटा एंड अक्षय कुमार वाली फिल्म. सोनू निगम की आवाज़ में ये प्यारा सा गीत, ब्रॉट टू यू बाय एशियंस, जो कि एक पॉपुलर साउथ एशियन क्लोथिंग और टेक्सटाइल स्टोर है, मार्कम रोड लॉरेंस एवेन्यू के पास स्कारब्रो में, 3601 लॉरेंस एवेन्यू ईस्ट स्कारब्रो. और ख़ासकर जहाँ पर हम ये वो सीज़न है हमारे यहाँ पे नॉर्थ अमेरिका में, शादी का सीज़न होता है, तो आपको लेटेस्ट 2026 के फैशन स्टाइल्स डिज़ाइंस चाहिए, साड़ीज़, लहंगा, सलवार सूट्स, ब्राइडल वेयर, मेंस ट्रेडिशनल क्लोथिंग, ज्वेलरी, गिफ्ट आइटम्स के लिए एशियंस पहुँचें. 416-438-6568 एशियंस नाम याद रखें. चलिए गीत एंजॉय करें, आते हैं बहुत ही जल्द वापस.

0: اپنے خوشی کے لمحات کو یادگار بنائیں۔ آئیکون ایونٹ اسپیس میں شادی، مہندی، ریسپشن، برتھ ڈے پارٹیز، کارپوریٹ ایونٹس، غزل اور قوالی نائٹس یا کسی بھی تقریب کے لیے 3 خوبصورت اور شاندار ہالز ہیں، جہاں 1200 تک گیسٹس کی بھرپور مہمان نوازی کر سکتے ہیں۔ تمام حلال ڈشز پاکستانی شیف کی نگرانی میں روایتی ذائقوں کے ساتھ تیار کی جاتی ہیں۔ ان ہاؤس سٹیجنگ، آڈیو ویژول سسٹم، 10 پروجیکٹر سکرینز، مکمل ٹیکنیکل سپورٹ کے ساتھ۔ بہت ہی کنوینئنٹ لوکیشن 6887 ڈکسی روڈ، مسیساگا، ایمپل پارکنگ اور کلوز ٹو ہائی ویز۔ فار مور انفارمیشن اینڈ بکنگ کال مسٹر عالم 437-425-2500 اور برمپٹن میں کوئنز مینر ایونٹ سینٹر 2 آکشن لین برمپٹن۔ فار مور انفارمیشن کال 416-814-3600 کوئنز مینر ایونٹ سینٹر۔
1: Sunshine Radio proudly present the Grand Eid Bazaar on May 22nd, 23rd at Palacio Event Center, 34107 Court, Mississauga. May 24th, 25th and 26th at Icon Event Space, 6887 Dixie Road, Mississauga. No tickets, free parking. Enjoy the shopping pleasure, clothing, jewelry, mehndi, chudiyan, food, entertainment and much more. Call Shaheen Khan or Matana Khan at 416-825-9275.
0: ایس ایس آر آٹو رپیئر، 3438 شیپرڈ ایونیو ایسٹ، اسکاربرو، وارڈن اور شیپرڈ کا انٹرسیکشن۔ 24/7 آٹو رپیئر، ویری کلوز ٹو ہائی وے 401۔ تمام میجر رپیئر ورک کرتے ہیں، باڈی شاپ، ایکسیڈینٹل رپیئر، ڈینٹنگ پینٹنگ، انجن رپیئر، آئل چینج، ٹائر چینج، بریک پیڈز اینڈ راؤٹر، ویل الائنمنٹ، بیٹری اینڈ اے سی سروس۔ 24/7 ٹوئنگ سروس بھی اویلیبل ہے۔ ایس ایس آر آٹو رپیئر، کال نذیر چودھری، اویس چودھری اور منیر حسین، 6473217444 8647-321-7444۔
2: صرف mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low ya commercial, for customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho, Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of leading edge mortgage experts, 905-819-1001, 905-819-1001, license number 12374.
3: جی ہاں، 905-819-1001 جناب راجیو تلوار صاحب کے رابطے کا نمبر ہے۔ دا موسٹ ریناؤنڈ اینڈ کریڈیبل اگر ہم کہوں مارٹگیج بروکر ہیں تو ان میں سے سب سے پہلے نام جناب ہماری کمیونٹی میں راجیو تلوار صاحب کا آتا ہے۔ کسی قسم کی بھی مارٹگیج ہو، کوئی پرابلم ہو، آپ ان کو کال کیجیے، آن دا فون آپ کو بتا دیں گے کہ ممکن ہے یا نہیں ہے۔ لاسٹ منٹ کی وہ ڈیلز ہوتی ہیں، اس کے اسپیشلسٹ ہیں۔ اب مارٹگیج کے حوالے سے کوئی مسئلہ ہے آپ کو، ایک بار آپ ان سے رابطہ ضرور کیجیے، 905-819-1001 ان کے رابطے کا نمبر ہے۔ بہت وسیع تجربہ ہے ان کا، مور دین 2 decades سے یہ ہے سرو کر رہے ہیں کمیونٹی کو۔ ہمارے ساتھ موجود ہیں خوش آمدید کہیں گے رجو بھائی، ویلکم یو ان ویری پاکستان ٹورانٹو۔
4: تھینک یو برتی صاحب، تھینک یو ویری مچ۔ ہائی لسنرز، کیسے ہیں آپ سب؟
3: بہت شکریہ آپ کا۔ جو صورتحال ہے معیشت کی، اکانومی کو ہم دیکھ رہے ہیں، کافی مشکل میں ہے، انٹرسٹ ریٹ ہولڈ کیا ہے، آپ بھی شاید تھوڑا سا آئیڈیا دے رہے تھے، ذکر ہو رہا تھا کہ وہ کم ہونے کی تو باتیں بھول جائیں، تو اوور آل کیا آپ کو لگتا ہے انٹرسٹ ریٹ؟ اب ظاہر ہے جون میں پھر اس حوالے سے جو ہے وہ میٹنگ ہوگی بینک آف کینیڈا کی، رکتا کم ہوتا ہے، بڑھتا نظر آ رہا ہے آپ کو؟
4: دیکھیے سر، انٹرسٹ ریٹ خالی انٹرسٹ ریٹ کے سے نہیں ہے، انٹرسٹ ریٹ کے پیچھے 4-6 فیکٹرز ہیں، وہ میں آپ کو سارے بتا دیتا ہوں۔ سب سے نمبر 1 ہے جی ڈی پی، جو فور کاسٹ ہے 2026 کا، بیئر منیمم 1.1 to 1.2%، سو بالکل فلیٹ جی ڈی پی ہے، بالکل فلیٹ۔ 2.6, 2.8, 2.9 اچھے ٹائمز میں رہتی ہے، 1.1 ہے تو آپ امیجن کر سکتے ہیں کہ آلموسٹ 3% سے 1% پہ آ رکھی ہے، تو کہاں، اٹس ٹوٹلی فلیٹ، اٹس اسٹیگنٹ۔ اب انفلیشن دیکھیں گے، ہیڈ لائن انفلیشن مارچ میں 2.4% ہوئی ہے، اور وہ اس وجہ سے ہوئی ہے کہ گیس کی اور تیل کی قیمتیں جو انرجی کی بڑھی ہیں، اس کی وجہ سے انفلیشن بڑھ گئی ہے، اور انفلیشن بڑھنے کا مطلب ہے everything goes with it. اگر گیس بڑھی ہے تو انفلیشن بڑھی ہے، انفلیشن بڑھی ہے تو فوڈ، گروسری، ایوری تھنگ، لمبر، ایوری تھنگ ول انکریز، تو انکریز ہونا لازمی ہے۔ اب اس کے بعد اب دیکھیے انٹرسٹ ریٹ کو، ابھی آپ نے بالکل ٹھیک بتایا، اپریل میں فیڈز نے 2.25% پہ اس کو ہولڈ کیا ہے، اوور نائٹ 4.45، اور اس کے بعد جو لیبر مارکیٹ ہے، انمپلائمنٹ ریٹ آج کی ڈیٹ میں قریباً 6.5 to 7% ہے، تو کوئی بھی انڈیکیٹر بھٹی صاحب ایسا نہیں لگ رہا ہے کہ जिससे कि कुछ आगे रिलीफ आने वाला है, लेकिन क्योंकि इकोनॉमी बहुत ज्यादा खराब चल रही है इसलिए रेट बढ़ नहीं, अभी तो नहीं बढ़ रहा, लेकिन मैं अपनी प्रोजेक्शन बता दूं, मुझे लगता है सर अराउंड सितंबर अक्टूबर थर्ड और फोर्थ क्वार्टर के आसपास 0.5% तक रेट बढ़ेगा एंड ऑफ द ईयर तक, अगर सितंबर से शुरू हो तो आप ये लगाइए दो बारी में 0.25 बढ़ा तो एंड ऑफ ईयर हमारी जो आज प्राइम लेंडिंग रेट 4.45 है कैन बिकम 4.95। ये एक मसला है, मॉर्गेजेस बढ़ेंगी, फिक्स मॉर्गेजेस ऑलरेडी इंक्रीज हो चुकी हुई हैं, जो फिक्स मॉर्गेज 3.79 तीन साल की मिल रही थी वो अब 4.45 पे आ गई है। सो थिंग्स आर गोइंग इन द रॉन्ग डायरेक्शन, बट अभी इसका कुछ कर नहीं सकते, ये सारी वर्ल्ड में यही इकोनॉमी चल रही है। सबसे बड़ी बात जो लोग मैं बात पिछले 3-4-6 महीने से आई थिंक हम डिस्कस कर रहे हैं सारे चैनल्स के ऊपर, यूट्यूब के ऊपर, ऑल सोशल मीडिया के ऊपर, कि जो लोग मॉर्गेज रिन्यू करा रहे हैं इस साल में और अगले साल में, अगर पहले 6 महीने में, दे आर गोइंग टू गेट बिग हाई रेट सर,
3: राइट 905।
4: तो अगर आप उसको पहले फिक्स कर लेंगे दोस्तों बहुत फायदे में रहेंगे। अगर आपको लगता है मैं लास्ट मिनट में कुछ नहीं होगा, कुछ भी नहीं होगा, बट्टी साहब एक आपको एग्जांपल बताता हूँ, आज की डेट में मेरे पास कम से कम एक हफ्ते में 8 से 10 कॉलें पता क्या आ रही है, घर की वैल्यू 8 लाख, मॉर्गेज 12 लाख, तो क्या करेंगे आप?
3: सही बात है।
4: और ये अगर रेट बढ़ा जो कि बढ़ना है सब, अभी नहीं सितंबर अक्टूबर के आसपास, तो और ज्यादा इक्विटी गिरेगी क्योंकि वैल्यू ऑफ द प्रॉपर्टी और गिर सकती है, और गिर गई तो जिनके घर में थोड़ी बहुत इक्विटी बची हुई है उसको रोटेट करना मुश्किल हो जाएगा। अगर आप चाहेंगे कि मैं लेंडर चेंज कर दूं तो नहीं कर पाएंगे दोस्त, तो डू इट नाउ, अभी भी रेट इतने ज्यादा नहीं है, बन सकती है बात, टेक केयर ऑफ योर मॉर्गेज, ये फाइनेंशियल हेल्थ है, इसको ठीक नहीं रखेंगे तो दूसरी जगह भी प्रॉब्लम आती है। तो कॉल अस बैक, कुछ भी क्वेश्चन हो आपको अपनी मॉर्गेज का, आज की डेट में भट्टी साहब हमारे पास इतनी ज्यादा कॉल है, मैं आपको ये बता दूं, और मेजॉरिटी ऑफ द केसेस को हम मना क्यों कर रहे हैं, देयर इज नो इक्विटी इन द होम,
3: बिल्कुल ठीक है,
4: कम से कम 10 से 15 कॉल एवरी वीक मैं रिजेक्ट कर रहा हूँ कि आपके पास इक्विटी
3: नहीं,
4: नहीं
3: क्या से नहीं, मेरे
4: अच्छा, कुछ कर ही नहीं सकते,
3: बिल्कुल ठीक। अच्छा,
4: तो इसको अगर फिक्स कर लेंगे तो या गो अहेड सर।
3: अच्छा, अब जैसे आपने बताया अभी सूरत हाल तो बहुत खराब हो गई, अभी इक्विटी भी नहीं है आपको, जब किस तरह से, तो एक आपने लास्ट टाइम शायद बताया था कोई लोन के हवाले से या कोई ऐसी चीजें, मतलब कोई तो बैकअप, कोई तो ऐसा हो जो चीजें बेहतर, तो इस हवाले से
4: सर मैं लोन की पिछले 3 हफ्ते से हम बात कर रहे हैं रेडियो के ऊपर, आपके रेडियो पर भी मैंने कहा है, हर तरह का लोन, हर तरह का बिजनेस लोन, चाहे वो बिजनेस लाइन ऑफ क्रेडिट हो, चाहे ऑपरेशनल लाइन ऑफ क्रेडिट हो, चाहे आपको बिजनेस के लिए पैसे चाहिए हो, चाहे आपको स्टार्टअप के लिए चाहिए हो, वी हैव ऑल काइंड्स ऑफ लोन्स, सारे गवर्नमेंट लोन्स है, 500,000 to $1 million भी हम दिलवा रहे हैं, कॉल मी बैक, आई विल गेट यू द मनी, आपको पैसा मिला आप उसको कहां यूज कर, दैट इज योर जॉब,
3: बिल्कुल ठीक,
4: लेकिन आपको लोन मिल सकता है, इक्विटी गिरी हुई हुई है और जो लोगों की रिन्यूअल आ रही है आने वाले पूरे एक साल में, टेक केयर ऑफ योर मॉर्गेज राइट नाउ सर, इज गोइंग टू कॉज प्रॉब्लम फॉर यू,
3: दैट्स वेरी इंपॉर्टेंट, इस मुश्किल सूरत हाल में प्लानिंग बड़ी इंपॉर्टेंट है, वक्त से पहले प्लान करना बड़ा जरूरी है, और स्ट्रेटेजी क्या होगी इसके लिए आप रब्ता कीजिए 905-819-1001, राजीव तलवार साहब के रब्ते का नंबर है 905-819-1001। थैंक यू वेरी मच राजीव भाई, बहुत शुक्रिया, नेक्स्ट वीक आपसे फिर बात करते हैं,
4: थैंक यू वेरी मच भट्टी साहब, बाय लिसनर्स, टॉक टू यू नेक्स्ट वीक, कॉल मी बैक इन गुड फेथ एंड सी व्हाट आई डू फॉर यू,
3: जरूर बिल्कुल जनाब कॉल कर लीजिए, मुश्किल है इसमें कोई शक नहीं है, मॉर्गेज के हवाले से लोगों के लिए बहुत से मसाइल हैं, इंटरेस्ट रेट भी बढ़ गया है, लेकिन कोई ना कोई हल जरूर होगा, आप रब्ता करके मशवरा लीजिए 905-819-1001 राजीव तलवार साहब के रब्ते के नंबर, रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम, स्टूडियोज में रब्ते के नंबर 416-593-0003, मैं आपका होस्ट दोस्त अर्शद भट्टी हूं, आपको लिए चलेंगे आज की शायरी के सेगमेंट की तरफ।